पन घट चले फगुन हर इत उत बहे उतानी हो। पन घट चले फगुन हर इत उत बहे उतानी। सोंधो लागे